0: ګرانو دغه پروګرام زمونږه جاری دی. زمونږه رور د ګجبوړې نه مونږ سره لاین باندې موجود وو. دوه دا خبره کوي، ډیره ښه خبره کوي، ډیره خسته خبره کوي چې بعض کس داسې هغه ووي چې بای لکه زبا کسو کو ته وي چې بای ته تبلیغ له لاړ شه، یا دې نه علاوه بای ته دا کار وکا دا کار وکا، هغوی که ما دا وکړو نو زه بسور کافر یم. بای دا خو لکه انتهایي خطرناکې خبرې دي. د دې تعلق هغه د عقایدو سره دی، د ایمان سره دی. داسې قسمه خبرې اترې ډېرې خطرناکې دي. په دې کې داسې خبرې هم راځي چې هغې ته ویل کېږي الفاظ کفر. الفاظ کفر چې تا په خوله باندې ادا کړله نو ته کافر شوې. دې وجنا بعض خبرې داسې دي چې د هغې ادا کوله هغه په خوله باندې ویل هغه نشته. حدیث کې راځي نبی علیه السلام فرمایي چې داسې وخت به راشي چې سار به یو سړی مسلمان وي چې ماښام کېږي هغه به کافر شي. ماښام به یو سړی مسلمان وي چې سار کېږي هغه به کافر شي. صحابو ته پوس وکړو چې د الله رسوله دا خو به ډېر خلک داسې ومي چې هغه به د ایمان نه خلاص شي، هغه ته به پته هم نه وي. نو مونږ ته به پته بیا څنګه لګي چې مونږ کې ایمان شته یا نشته؟ نبی علیه السلام فرمایل چې کله تاسو یو عبادت وکړئ، نیک کار وکړئ، ښه کار وکړئ او په هغې باندې ستاسو زړه ته یو خوشحالي محسوس شي، نو په دې پوه شه چې په ما کې ایمان شته. او کله چې ستاسو نه یو ګناه کار وشي او په هغې باندې ستاسو زړه کې خپګان راشي چې دا مې بد وکړو، دا رانه ګناه وشو، نو پوه شه چې ستا په زړه کې ایمان هغه شته. او کله چې د ښه کار په کولو باندې ستا زړه کې خوشحالي ناراضي او د بد کار په کولو باندې ستا په زړه کې خپګان ناراضي، نو پوه شه چې ستا په زړه کې ایمان هغه نشته، د هغه عظیم دولت نه الله پاک محرومه کړی. نو ګرانو ردونکو دا قسمه خبرې اترې هغه نه دي کول په کاره. ایمان سره ټوکې مزاق هغه نه دي په کاره. علما کرامو دا لیکلي کتابونو کې موجود دي چې یو سړی دین اسلام سره مزاق کوي یا د دین یو حکم سره مزاق کوي، دې سره کافر کیږي. لکه مثال په تور باندې مثال یلته کې ورکړلی چې یو کس چې کوم دی هغه په یو اوچت ځای کې کینی او نور کسان چې کوم دی د قصد نه د هغه نه د مسایلو تپوس کوي چې یعنی دا یو عالم دی یا مفتی دی، او بیا هغه خپل له طرف نه داسې جوابات هغه ورکوي او یا هغه په بالښتونو باندې هغه ولي، نو دې سره دا خلک ټول هغه کافر شو. په دغه عمل کې چې څومره موجود دي که موږ تاسو نن سبا وګورو نو موز پورې مزاق دی، دارنګي دین اسلام پورې مزاق دی. دا خبرې اترې کول دی کې داسې ام کېدای شي چې د ایمان نه انسان چې کوم دی هغه خلاص شي. داسې قسمه خطرناک خبرې انسان د خولې نه وستلی، نو په کار دا چې هغه د مفتي صاحب په مخ کې کیږي او هغه خبرې خپلې هغه وکړي چې ما دا قسمه خبرې اترې کړلې زمانیت داو، نو د دې به څه حکم وي؟ بیا به هغه ته دا حکم هلته هغه بیانېږي. دې کې بعضې خبرې داسې چې هغه انسان یو شانتي وکړي مونږ ته چې مونږ د هغې حکم بیان کړو، نو بیا هغه وایي چې نه نه زما خو داسې مقصد نه و، داسې و ما داسې نه ویلي، په دې طریقې مې خبره اتره کړې وه. نو دې وجې نه هغه خبره مونږ د هغه ولیکو چې وروستو بیا هغه اخوا دېخوا نه کوي. او دا عادت هم ټیک نه دی، بس چې کومه خبره تا په کوم نیت کوم ارادې سره کړي نو هغه خبره هغه شان ته وکړه چې د شریعت حکم تا ته واضح شي، نو بیا به ته چې کوم دی د هغې لپاره دویمه طریقه هغه اختیاری یا تا ته به چې کوم دی د هغې مشوره درکولی کېږي چې اوس تا سره دا لار ده ته دا وکړه. نو ګرانو اوریدونکو پروګرام وخت زمونږ هغه ختمیږي. مونږ به تاسو ته په اخره کې یو څو اډرس هغه شاملو. دغه پروګرام تاسو ته در رسی ایسډ ګو د میدی سیرپ، پاور ایکس انرژي ټونک د طاقت سیرپ. زمونږ دغه سیرپ څنګه چې زمونږ رونو هغه استعمال کړلی او د هغې بهترین رزلټ بیان کړلی، دارنګې دا سیرپ به دغه مریضانو ته په کم کم ځای کې هغه میلاویږي او تاسو به دا د چرته نه وصولوئ. نو زمونږ دغه اډرس ته به غوږ شئ. زمونږ مین ډیسټریبیوټر محسن شاه ټریډرز جیل موډ بډګرام، دو سره د تمام دکانداران میډیکل سٹور کاسمیټکس والو ته به 5% ډسکاؤنٹ څخه میلاویږي. دو څخه د رابطې نمبر 0311-1587-745. دین علاوه بختیار علی میډیکل سٹور، پیمار روډ گل بهار کالونی بډګرام، صداقت میډیکل سٹور گرولی موډ، رائل بیکری دورہا بازار بډګرام، ریاض ہیلتھ سینٹر بے مقابل ڈسٹرکٹ ہیڈ کوارٹر بډګرام، اشفا کلینک پیمال اڈا بډګرام، زیشان ہومیوپیتھک میڈیکل سٹور دورہا بازار بډګرام، تنویر احمد میڈیکل سٹور شنگریلا ہوٹل بډګرام، زین میڈیکل سٹور، عامر کاسمیٹکس اجمیرا پلازا، لیڈیز مارکیٹ بډګرام، देना इलावा इंसाफ मेडिकल स्टोर डीएचके बड़ाग्राम सलमान मेडिकल स्टोर डीएचके बड़ाग्राम के उमदा ताता मेला विदेशी डॉक्टर यार मोहम्मद मेडिकल स्टोर बड़ाग्राम कले पाइन दखिल कॉलोनी अजलान मेडिकल स्टोर दारंगे हमजा गुलडेरे कला वाजिद मेडिकल स्टोर जबा डॉक्टर कादर शाह साहब सगा पागोड़े के सैफुल्ला जनरल स्टोर फजल रहमान सरा साहिबजादा अब्दुल रऊफ मट स्टाफ के उमदा ताता मेला विदेशी जहांगीराबाद के हाजी सिराज जहांगीराबाद जाहिद मेडिकल स्टोर जाहिदुल्ला शाह साहब चिनार मोड़ जहांगीराबाद हमदर्द मेडिकल सेंटर मियन बाजार गिजबौड़ई दारंगे गिजबौड़े बरपाव के गुलजमीन खान दुकानदार सरा उमदा ताता मेला विदेशी जमंग आवाज बांडी तरसी अल तक बिलाल अहमद जनरल स्टोर दारंगे शगई शाम सेरे की अब्दुल्ला जनरल स्टोर बरतुने तोर घर के सवाबुल जनरल स्टोर बरतुने बरखड़ के आदत खान सरा ताकोट के हाजी गुलफरीन शॉपिंग मॉल सेंटर अलई चौक बिशाम रोड पुल बाजार ताकोट अलई की लेडीज मार्केट गली नंबर दो जुनेद खान सरा करक के गुलटी सेंटर करक बाजार अलई सो नवी एड्रेस मुंगसरा रागली दे तबा तासो वक्शाई जमंगा दाग सिर भी बताता शाहिद खान कमेसर मंगरे की उम्मेलावीगी हजर हयात जनरल स्टोर जगदेश त्रन के दाउमता मेला विदेशी दारंग रियाज दंदई मुस्लिमाबाद मेडिकल स्टोर के उमता मेला विदेशी सैफ मेडिकल स्टोर दुराहा चौक बड़ाग्राम हाजी अफजल मेडिकल सेंटर बड़ाग्राम आसिम मेडिकल सेंटर मेरा कुजबांडा ताई शॉपिंग मॉल लेडीज मार्केट बड़ाग्राम ताजमहल कॉस्मेटिक्स मियन बाजार बड़ग्राम दारंगी आताउल्ला तमाई जनरल स्टोर की उमदात मेला विदेशी मोहम्मद शाहिद जनरल स्टोर कमेसर बलबौड़ई तोर घर के उमदात मेला विदेशी ग्रांड रोजन को जमंग प्रोग्राम व खत्म शिवे दे तासुनबा इजाजत अखलू तर सबा पूरी बाह पर रोला इजाजत पर गई अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
1: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
2: रेडियो अमन नेटवर्क,
3: पैगाम अमन है, प्यार की एक दुनिया लेकर,
4: मोहब्बत समेट कर
5: रेडियो अमन आया आपकी जिंदगी में।
4: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
5: रेडियो अमन नेटवर्क, अमन अमन।
6: सारा दास दी माशुमान यौखा और तबलखा कपड़ों शॉपिंग दपारबा तरसो मुंगा बाजारों की गर्जो
7: ओ हो सरिया परेशान की गमा ददी मसले रा सरा डे खेस्ता कल दी
6: आगा सो
7: अल सैद क्लास हाउस एंड गारमेंट सेंटर द सड़ो तपारा हा मायारी और सुटी में मिलावीगी लका ग्रेस टाम टेक्स इडमानी पाशा अलकरम और नोर मल्टीनेशनल ब्रांड और द जनानो दपारा मारियाबी मरीन सफायर निशा ऑपरेटेड लोन हम मिलावेगी और दाला से के दमाशुमान दपारा हम फैंसी कपड़े हम मौजूद दी
6: मतलब दलांदी दा टोल सामान
7: आओ आओ दोचत दलांदी द हर से मिलावेगी
6: वाह वाह वाह वाह ब्याहो बेलू बेलू दुकानों दतलो जरूरत निश्ता
7: आओ जी बिल्कुल पूरा फैमिली शॉपिंग दपारा सिर्फ योनू अल सैद क्लॉथ हाउस एंड गारमेंट सेंटर बटाग्राम तासुदी दुकान
8: लो पतयात साथ अल सैद क्लॉथ हाउस एंड गारमेंट सेंटर बटाग्राम नीस PSO पंप अल फकीर शॉपिंग प्लाजा बटाग्राम
7: और पते दर नकल की सैद खालिद शाह और परवेश शाह सरा पदे नंबर और राबिता कोले शे 0351 36 640 बल नंबर दे 0391 21 162 अल सैद क्लॉथ हाउस एंड गारमेंट सेंटर द खुशालीन में।
1: ग्रानो आवरिदुन को तसो आवाज आवरे द रेडियो अमन 88.4 बट ग्राम मुंग सरी उसे
6: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटाग्राम कम के बची सासो द हर किस्म मरज इलाज कवलेशी लगा शुगर ब्लड प्रेशर अरकुन्निसा ला दर्द सर दर्द

मैट्रिक पे आरजे नहीं बन सकते भाई, आप अपना एजुकेशन जारी रखें, ठीक है, और बाकी आपका जो अमन रेडियो है उस पर अपना सीवी जमा करवा दे, ठीक है। अस्सलाम वालेकुम शाह भाई, उस एफएम आन को मीना शो मिश्वा गुलबी भी मुंग खुद भी नजर पे ऐसे वर्कड़े सर जी जमुंग कोर अटक के दे गिने तालब में दुम रखेस्ता घर में चावल पखकड़े और पखपल लास पमेर ورگت سلام مامون سوک چلری خری اخدا خبر خو بخا بخا کی موسم سم خکل لے ایم بیبی نادان او او بس بس غنی بای تاسو مزه ټول میسج ٹائم را سره ختم شو زخیر دے زخیر ساسو میسیجونو وزافیر ریٹ کا بم ساسو دا باقی کال سکم دے باران وری گی دا بز بعد پروگرام نہ پس اٹین کم خپن شے اصل کے بس ننے مزو کڑا مال بہ اسی اجازت را کے تا سر دنیا پا ہر گٹ کے زمنگ دعا گان تا سر دی منگ دعا گانو کی یاد ساتے خاد آباد بریالی سے گئے دل الہ پامان لو یو آل

जंग झगड़े में कवि जंग झगड़े में बिल्कुल न कवि था कह रहा था हाँ खबर है तेरी बखू हो जंग झगड़े में बिल्कुल न कवि गप शप लग गई खुद जंग झगड़े में बिल्कुल न कवि और इधर को रखे रस रहता उसमें तो कॉल के वाले शी मंग था मैं सुजुन के वाले शी रात ले शी जमंग दा का अल्लारी खुलाओ दी दा सुता और इधर की आज जमंग देर दा से और इधर की चिया हुई अक्सर माना दग गिला के ची आस्ता उसको नंबर चिकम दिया का न मिला वीगी बोले न मिला वीगी ट्राई ट्राई अगेन मिला वो शी मिला वीगी खा मखा को बाद टाइम की खैर कल कल दस एक नल मसला हम राजी नो टेंशन मना ले जी बिल्कुल ताजू द खैर सर मुंग सरा पता के नंबर उरा बेता के वाले शी मंग तो कॉल के वाले शी द जुलाला कॉस्मेटिक्स बारे किस मालूम आद वी जी नो बिल्कुल पता के नंबर उतार सुमंग सरा बेता हो गई 0348 648 6 88 0348 648 6 88 आजमंग द लाइव कॉलिंग नंबर दे چونکی خودے مکا نمبر نہ ملاوے دو بالکل دا قبل نمبر ہم نوٹ کے دایو ٹھلے نار دے دایو زونگ دے جی 0342 89 34 994 بالکل دا زونگ دے او دا 0343 6 58 6 88 دا ٹھلے نار دے نو یو نہ یو بکی خام خام ملاوے گی زکه چې انن سبا لګ شان د سیګنلو ایشوز راغلي نو بازي نتورک چې کوم دی نو هغه صحیح کار نه کوي 0343 6 58 6 86 دا ټلی نار نمبر دی او زوګ نمبر هم ځان سره نوٹ کړئ 0342 89 34 994 چونکی بل جو نمبر نه ملاویږي نو بل بخا مخا ملاویږي په دغه دواړو نمبر تاسو موږ سره رابطه کولای شئ د زلاله کاسمیټکس باره کې څه معلومات ترلاسه کول غواړئ نو بیا هم تاسو موږ سره بالکل براه راست خبریا ته

रोड वाले जोंदी की नहीं जोंदी रखा लेला जान समय उठे नजमीन फोड़दा ते टोपई ने मुंगदा मैसेज छ जो टोपई के वास्ते प्रोडक्ट दिशा सर मिला उसी जमा डेरी मुख्तरम नजमीन खुद द टोपई के बाद खैर समय प्रोडक्ट छ कमले इमरान इंसाफ जन स्टोर से यो इंसाफ जन स्टोर देखा यो इमरान इंसाफ जन स्टोर यो इंसाफ जन स्टोर दे जी और सी जी समय द सिफात कॉस्मेटिक साहब तमाम तर तमाम प्रोडक्ट तेरे वाले देखे ठीक है सही है ना میرا مہربانی شکریہ جی فضل اللہ کے زمنگ آواز سوری دکھے رہا فضل اللہ فضل اللہ کے زمنگ آواز سوری دکھے فضل جنرل سٹور محمد علی مارکیٹ دکان نمبر چار لنک روڈ سواوی کی زمنگ تمام کا تمام پروڈکٹ ملاوی کی دکھے رہا طاہر کاسمیٹکس اینڈ جنرل سٹور محمد علی مارکیٹ دکان نمبر پانچ لنک روڈ سواوی کی زمنگ پروڈکٹ ملاوی کی اسلام گورنمنٹس فیشن ہاؤس اگلی سر زمنگ تمام کا تمام پروڈکٹ ملاوی کی جی زمان مارکیٹ لنک روڈ سواوی کی زمنگ پروڈکٹ ملاوی کی وسیم جان جنرل سٹور جی دادی لنک روڈ چکم دا بازار دی جی سگے جب تک انٹر کی گئی جگہ مارکیٹ اندر تے دکان پرائم نمبر دکان ہے جماوت کال سرا او بیا ور سرا مخ مخ گوری جی اذان کاسمیٹکس انوائرمنٹ چکم دے جمال پلازا لنک روڈ سوابے کی

का प्रोडक्ट मिला अभी रखने अलावा जोहेब का जमंगा प्रोडक्ट जमान मार्केट की मिला अभी दुकान नंबर दखल दवर से देखा जमंगा प्रोडक्ट की तलाश की देखना जसीम जमंगा रोड देखी मुख्तनख्वाजा और दुकान नंबर 3 देखी लिंक रोड सवावई वाली दुकान नंबर 3 जसीम शूज एंड कॉस्मेटिक सेंटर जमंगा तमाम का तमाम प्रोडक्ट को सलाह मिला अभी जरूर रूफ शूज एंड कॉस्मेटिक तमाम तमाम प्रोडक्ट वकील मार्केट सवावे की मिलावे की देखे रखा शोमलू के अंदर निजी इलाके दीजिए शोमलू तो कैम इलाकों सर निजी बने मान कार इमरान से शेर अली मार्केट दुकान नंबर 6 शेर अली मार्केट दुकान नंबर 6 कार इमरान से सर जमंगा तमाम तमाम प्रोडक्ट मिलावे की कार इमरान से बचेंगे प्रोग्राम रोजाना ډیر شکریہ خوشحاله دی اوسی لوی سړی دی چې زمونږ پروگرام خوښی زمونږ پروگرام اور زمونږ لپاره د خوشحالی او زمونږ لپاره د کامیابی خبره ده لوی شي بچی چې دغه نه لوپ کوټی کې کوم سرپراز کا زمونږ تمام ته تمام پروډکټ ملاوي کې ده یلکا پلنګ روډ باندې کوم دغه گراوند دی چې دا گراوند چې نږدې کوم جنازګار ده دغه جنازګار ته بالکل مخامخ عمر جن سټور دی چې عمر جن سټور کې زمونږ تمام ته تمام پروډکټ ملاوي کې تاسو لاس دکاندارانو شادو مدوی له دعا سلام له صفات مختلف یار 1200 روپے سوداوتی ہو گئی اور باور دفاع کرب دل جلال نے عمری کا پیکج مطلب ملاوشی رکھے یہ انہوں بلکہ دو برتن ملاوشی رکھے رٹی نا خواہ مرد کرنا مدد خواہ